0: ابھی آپ سن رہے تھے غیر فلمی غزلوں کا پروگرام حسن غزل، یہ آکاش منی کی اردو سروس ہے، پیش ہے پروگرام چرچا کا وشے ہے۔ چرچا کا وشے ہے،
1: یہ آکاش منی ہے، چرچا کا وشے ہے۔ کارکرم میں پرستت ہے پردھان منتری کی ازبیکستان اور کرگز گنراجیہ یاترا سے مدھی ایشیا کے ساتھ بھارت کے سدرڑ ہوتے سمبندھوں پر پریچرچا۔ اس میں بھاگ لے رہے ہیں پورو راجدوت انل ترگنایت اور انتراشٹریہ معاملوں کی جانکار پروفیسر انشو جوشی۔ کارکرم کا سنچالن کر رہے ہیں آنند شریواستو۔
2: صدیوں پرانا وہ دور جب ریشم کے دھاگوں اور مسالوں کے قافلے مدھی ایشیا کے بیہڑ راستوں سے گزرا کرتے تھے۔ تاشکند سے بشکیک تک پھیلی وہ دھرتی جہاں اتہاس کے پنوں نے نہ جانے کتنے سامراجیوں کو بنتے اور مٹتے دیکھا، لیکن آج 21ویں صدی کے نقشے پر وہی مدھی ایشیا صرف اتہاس کی کتاب نہیں بلکہ گلوبل پاور پلے کا سب سے بڑا اکھاڑا بن چکا ہے۔ اورجا کا اکوت خزانہ، یورینیم کے بھنڈار اور بھو راجنیت کا نیا کیندر، چین کی اٹھتی عمارتیں، روس کا پارمپرک دبدبا اور افغانستان کے مہانے پر سلگتی اشانتی، ان تمام چکرویوہوں کے بیچ بھارت کے پردھان منتری نریندر مودی نے قدم رکھا ازبیکستان اور کرگز ریپبلک کے سرزمی پر۔ 4 دنوں کی یہ مہا یاترا صرف 2 دیشوں کا دورہ نہیں تھی، یہ تاشکند میں یورینیم کی ڈیل سے بھارت کے بھوشیہ کی اورجا سرکشا کو لاک کرنے کی پٹ کتھا تھی۔ یہ بشکیک سے پوری دنیا کو آتنکواد کے خلاف زیرو ٹالرنس کا الٹیمیٹم تھا۔ یہ قدم تھا نارتھ ساؤتھ کوریڈور سے ویاپار کے نئے راستے کھولنے کا۔ یہ شنکھناد تھا مدھی ایشیا کے دل میں بھارت کی کنیکٹ سینٹرل ایشیا نیتی کو ایک نئے یگ میں لے جانے کا۔ لیکن اس پوری کہانی کے پیچھے کچھ بڑے سوال بھی ہیں۔ کیا بھارت سینٹرل ایشیا میں اپنی اسٹریٹجک پریزنس کا نیا ادھیائے لکھ رہا ہے؟ کیا یہ چین کے بڑھتے انفلوئنس کے بیچ بھارت کی اپنی جگہ مضبوط کرنے کی کوشش ہے؟ ان بے حد مہتوپورن سوالوں کا جواب تلاشیں گے آج کے چرچا کا وشے ہے کارکرم میں۔ ہمارے ساتھ 2 مہمان جڑ رہے ہیں، پورو راجدوت انل ترگنایت جی اور انتراشٹریہ معاملوں کے وشیشجھ پروفیسر انشو جوشی جی۔ آپ دونوں کا بہت بہت سواگت ہے۔
3: دھنیواد آنند۔
2: چرچا کی شروعات کرنے سے پہلے ہم اپنے شروتاؤں کو بتا دیں کہ پردھان منتری کے اس دورے سے ازبیکستان کے ساتھ رشتے پہنچے کمپریہنسو اسٹریٹجک پارٹنرشپ تک۔ 2030 تک ویاپار کو $5 ارب سے زیادہ لے جانے کا لکش طے کیا گیا ہے۔ کریٹیکل منرلز، ڈیجیٹل پیمنٹس، ڈیفنس، ہیلتھ کیئر، ایجوکیشن اور کنیکٹیویٹی، یعنی سہیوگ کا دائرہ اب صرف کوٹنیت کی میز تک سیمت نہیں ہے۔ اور پھر بشکیک، ایس سی او کے منچ سے بھارت کا اسپشٹ سندیش، سیکیورٹی، کنیکٹیویٹی اور اپرچونٹی۔ ترگنایت جی، آپ کے ساتھ شروعات کرتے ہیں کہ بھارت اور ازبیکستان نے اپنے سمبندھوں کو ویاپک رننیتک ساجھیداری میں بدلا ہے۔ چین اور روس کے پارمپرک پربھاو والے اس کھیتر میں بھارت کا یہ کوٹنیتک قدم سینٹرل ایشیا میں پاور بیلنس کے لحاظ سے کتنا مہتوپورن مانا جانا چاہیے؟ کیا لگتا ہے آپ کو؟
4: دیکھیے آنند جی، 2012 سے ہم نے اپنی کنیکٹ سینٹرل ایشیا پالیسی کو استھاپت کیا ہے، اور اس کے بعد جب پردھان منتری مودی ایک ایسے نیتا تھے جنہوں نے 5 سینٹرل ایشین کنٹریز میں وزٹ کیا، اور ان کے ساتھ میں ہمارے جو B5+1 یا دوسرے جتنے بھی آرگنائزیشنز ہیں جس کے تھرو ہم سینٹرل ایشیا کے ساتھ اپنے رشتے بنا پائے اور پروگرام کر پائے، اس میں ہم نے دیکھا ہے کہ بہت زیادہ ترقی ہوئی ہے۔ لیکن جیسا آپ نے کہا ہے کہ سینٹرل ایشیا جو ہے اس وقت گریٹ گیم کے اندر میں لگا ہوا ہے۔ آج کی ڈیٹ میں وہاں پر جو اسٹریٹجک انفلوئنس روس کا ہے وہ پرانا ہے، کیونکہ یہ سارے کنٹریز روس کے ریپبلکس تھے 1991 سے پہلے، اور اس کے بعد سے چائنا کا بڑا انفلوئنس وہاں پر جیو اکنامکس کے روپ میں ابھرا ہے، اور روس اور چین نے بیچ میں یہ ایڈجسٹ کیا ہے کہ جیو پولیٹیکلی رشیا اپنا استھاپت کرتا رہے گا، لیکن چین کو جیو اکنامکس میں یا اکنامک انگیجمنٹ کے ساتھ ان کو بڑھاوا دیتے رہیں گے، تو وہ دونوں کے بیچ ہو رہا ہے۔ تو یوریشین کنیکٹیویٹی کی بات وہاں پر چل رہی ہے۔ ادھر امریکہ ان کا ایک تھرڈ نیبر بن کے ابھرا ہے، پچھلے کچھ دنوں میں انہوں نے بھی اپنا C5+1 اور یہ اس طرح کے کافی وہاں پر کوشش کی ہے، اسی طرح آذربائیجان اور آرمینیا میں۔ کیونکہ آج کی ڈیٹ میں جب ہم سینٹرل ایشیا کو دیکھتے ہیں تو سینٹرل ایشیا کو کوکیشس کے ساتھ ملا کر کے دیکھا جاتا ہے، تو اس سب کے اندر میں بھی امریکہ کافی وہاں پر ہے۔ چوتھا کنٹری جو ہے وہ وہاں پر ہے ٹرکی۔ टर्की ने अपना वहां पर काफी जो उनका टर्किक लैंग्वेजेस का एक ऑर्गेनाइजेशन भी है उसके चलते उन्होंने अपनी कनेक्टिविटी को वहां पर काफी बढ़ाया है। तो ये चारों कंट्रीज और गल्फ के कंट्रीज भी कुछ इन्वॉल्व हैं इस तरह से। मेनली यूरोपियन यूनियन भी काफी वहां पैसा लगा रहा है। आप विश्वास मानेंगे कि आर्मेनिया के अंदर जो अमेरिकन एम्बेसी है वो उस रीजन की सबसे बड़ी एम्बेसी है और आर्मेनिया के साथ हमारे रिश्ते भी काफी अच्छे हैं। तो प्रधानमंत्री मोदी की जो विजिट इस वक्त हुई है वो दो संदर्भ में हुई। एक तो ये कि बायलैटरल है हमारा उज्बेकिस्तान के साथ में किस तरह से आगे बढ़ाया जाए, जैसे आपने कहा कि उसको हमने कॉम्प्रिहेंसिव स्ट्रेटेजिक पार्टनरशिप का रूप दिया है जिसका मतलब सिक्योरिटी हो गया, क्रिटिकल मिनरल्स हो गया या न्यूक्लियर डोमेन के अंदर हो गया, डिफेंस में हो गया, ट्रेड को आगे बढ़ाने की बात है। लेकिन सबसे बड़ी समस्या जो हमारी सेंट्रल एशिया के साथ रही है वो है कनेक्टिविटी। और कनेक्टिविटी के लिए हमने जो है जब डायरेक्ट हमारा पाकिस्तान के थ्रू नहीं हो पा रहा, अफगानिस्तान नहीं पहुंच पा रहे, सेंट्रल एशिया नहीं पहुंच पा रहे थे, तो भारत ने चबहार पोर्ट के जरिए जाना शुरू किया। लेकिन अभी चबहार पोर्ट भी जो है अमेरिका की काटसा सेंक्शन और आजकल तो बमबारी चल रही वहां पर, तो ये सब करने की वजह से भारत को थोड़ा वहां चबहार पोर्ट में हमारे को कंट्रोल प्रॉब्लम हुई है। उसी के चलते वहां पर जो आपने नॉर्थ साउथ ट्रांसपोर्ट कॉरिडोर का, उसमें भी चबहार पोर्ट का बहुत बड़ा हाथ है। तो ये सारी जो समस्याएं इस वक्त जियो पॉलिटिकल कॉन्टेस्टेशन की वजह से, खासतौर से अमेरिका और ईरान का जो युद्ध चल रहा है उसके चलते जो है बहुत सारी समस्याएं बढ़ गई हैं, और उसमें भारत ने कोशिश ये की है कि किस तरह से हम उनको इम्यूनाइज कर पाए उन प्रॉब्लम से ताकि हमारे बायलैटरल रिलेशंस आगे बढ़ सके। तो किस तरह हो सकता है, एक तो एयर कनेक्टिविटी हो गया। अब आप ये देखिए कि अभी प्रधानमंत्री को हमारे जो जाना पड़ा 7.5 घंटे लग गए, जबकि ये 2.5 से 3 घंटे के बीच हमारे कंट्रीज हैं। लेकिन चूंकि पाकिस्तान जिस तरह का एक अपना नजरिया दिखाता है हमारे जो दुश्मनी के ताल्लुकात उनके साथ हैं उसके चलते ये समस्या सबसे बड़ी आई। तो मैं समझता हूं कि काफी सारे एरियाज में बायलैटरल रिलेशनशिप बहुत बड़ी है। दूसरा, उज्बेकिस्तान भी जो है ब्रिक्स का पार्टनर कंट्री है, तो उनके जो लीडर हैं शवकत मिर्जियायेव वो भी भारत आएंगे। जब हम भारत इस बार जो है ब्रिक्स समिट होस्ट कर रहा है तो वो सब उसके अंदर जो ऑल्टरनेटिव जो ऑर्गेनाइजेशन है, चाहे वो एससीओ हो, नॉन वेस्टर्न ऑर्गेनाइजेशन है, चाहे वो ब्रिक्स है, और बायलैटरली भारत ने पूरी कोशिश की है कि इन सब देशों के साथ मिलकर के किस तरह से हम और आगे बढ़ा सके अपने जो हमारे रिश्ते हैं, हिस्टोरिक और सिविलाइजेशनल टाइज है। आई मीन इसमें कोई शक की बात नहीं है कि वहां पर भारत के लिए बहुत ज्यादा प्रेम है। आप अगर जाकर देखें वहां पे कल्चरली लोग जो है वो काफी अलाइन है भारत के साथ। लेकिन इस वक्त में प्रधानमंत्री की विजिट से काफी मैं समझता हूँ एक ये जो रिश्ते हैं और आगे बढ़ेंगे और प्रगाढ़ होंगे।
2: जी प्रोफेसर जोशी, भारत और उज्बेकिस्तान ने 2030 तक आपसी व्यापार को $5 बिलियन तक पहुंचाने का लक्ष्य रखा है। वर्तमान व्यापार आंकड़ों को देखते हुए यह लक्ष्य कितना व्यावहारिक है और इसमें फार्मा, आईटी, माइनिंग और कृषि जैसे क्षेत्रों की क्या भूमिका रहने वाली है आपके नजरिए से?
3: देखिए, ये देखना इस बार बड़ा सुखद रहा कि जब हमारे प्रधानमंत्री ने उज्बेकिस्तान की यात्रा की तो उनको न सिर्फ वहां के हाईएस्ट सिविलियन